0: अपने पैसों से किसी राह चलते की हेल्प करना, ये है असल आजादी। आपके लिए असल आजादी क्या है? डाउनलोड द जैज़ कैश ऐप नाउ।
1: हर पाकिस्तानी के दिल की पुकार, चाय बने बस टपाल दानेदार।
2: लंच टाइम अपने कलीग्स के साथ बिल स्प्लिट करना, ये है असल आजादी। आपके लिए असल आजादी क्या है? डाउनलोड द जैज़ कैश ऐप नाउ।
3: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنیں، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔

ہے جذبہ جنوں تو ہمت نہ ہار، جستجو جو کرے وہ چھوئے آسمان. کیا بات ہے، کیا بات ہے. سوال کی جانب بڑھتے ہیں جناب، فوراً سے پیشتر پھر آپ کے میسجز کی جانب جائیں گے. سوال آج کا یہ ہے کہ مینار پاکستان کے بارے میں تو آپ نے سنا ہی ہوگا، ہاں جی ہاں جی، آپ کو پتا بھی ہوگا. تو مینار پاکستان کے حوالے سے بتائیے، مینار پاکستان کا پرانا نام کیا تھا جہاں مینار پاکستان واقع، اور مینار پاکستان کس یاد میں بنایا گیا تھا؟ جی آپ نے مجھے بتانا ہے 3636 پر. اور پاکستان کے حوالے سے بہت ساری معلومات جو ہے وہ بھی آج آپ کو گاہے بگاہے فراہم کرتے رہیں گے. کل کے حوالے سے کچھ باتیں تھیں جو کہ ادھوری رہ گئی تھی میری نظر میں، مگر میں نے آپ کو یہ بتایا تھا کہ بھائی 1960 سے لے کر اور 2026 تک ڈالر کی قیمت میں جو اضافہ ہوا ہے، 1982-83 یعنی کہ 1982-83 کے بعد سے جو ڈالر جو ہے وہ ہر سال سٹیبلٹی اس میں نہیں آئی، ہر سال بڑھتا ہے بڑھتے بڑھتے بڑھتے بڑھتے اور تقریباً 280 کے قریب پہنچا ہوا ہے ابھی. اور آپ کو یہ بھی پتا ہے کہ ڈالر جو ہے وہ 350 کی حد کو بھی کراس کیا، مطلب سال کے درمیان میں یہ کتنی دفعہ فلکچویٹ ہوتا ہے یہ اس کی بات ابھی نہیں کی. اور لیکن آپ کو ایک بات بتاؤں کہ ایک دن کی فلکچویشن سے، مثال کے طور پر آج ڈالر جو ہے وہ 280 روپے اور کل 281 روپے ہو جائے گا اور چار دن کے بعد 285 روپے ہو جائے گا، تو یہ جو فلکچویشن ہے اس سے لوگ کروڑوں اور اربوں روپے کماتے ہیں، یہ بھی آپ کو بتاتا ہوں میں. اور خیر یہ آپ کو کیا اس بات سے کیا غرض، ہم تو پاکستانی عوام ہیں، ہمیں اس ان چیزوں سے غرض نہیں ہے. تو یہ جو ڈالر میں اضافہ جو تھا، میں اس کل والی بات کو، کل والے شو کی بات کو میں کمپلیٹ کرنا چاہ رہا ہوں. تو وہ یہ وجہ کیا ہے، اس کی وجہ یہ ہے کہ ہمارے سر پر جو قرضے ہیں، جو کہ حکومت قرضے لیتی ہے اور قرضہ لینے کے بعد جو ہے وہ عوام کے اوپر وہ قرضہ جو ہے وہ عائد ہو جاتا ہے، کہ عوام جو ہے جتنے پاپولیشن ہے یہ 25 کروڑ لوگ جو ہیں یہ تمام قرضہ ادا کریں گے. کیسے ادا کریں گے جناب؟ ٹیکس کے تھرو ادا کریں گے. اور ٹیکس کو ابھی سائڈ پر کر دیں، ٹیکس کے تھرو ادا نہیں ہوتا، بیسیکلی اس ملک کی جس جو بھی ملک قرضہ لیتا ہے ان کی عوام پر یہ جو قرضہ ان کے سروں پر آ جاتا ہے، تو یہ قرضہ اس طرح ادا ہوتا ہے کہ ملک میں انڈسٹری، نوکری پیشہ افراد، چھوٹے چھوٹے جو کام ہم لوگ کر رہے ہوتے ہیں، تو اس کا جو ٹوٹل جو پیسہ بنتا ہے، جنریٹ ہوتا ہے، اس کے تھرو یہ سلسلہ ہوتا ہے. اور اس میں اگر کمی واقع ہو جائے تو پھر ٹیکسز وغیرہ جو ہوتے ہیں وہ بھی جنریشن ٹیکسز یا جنریشن کی جو سلسلہ کار ہوتا ہے، تو وہ اس کے تھرو جو ہے یہ تمام قرضہ جو ہے اس کے اوپر جو سود ہوتا ہے وہ اور پلس قرضہ اترتا ہے. لیکن ہمارا سلسلہ کار کچھ ایسا ہے، میں بہت آسان لفظوں میں ایک عام پاکستانی کے حساب سے یہ باتیں کر رہا ہوں، اس کی میں باریکیوں میں نہیں جا رہا، بہت آسان طریقے سے بات بتا رہا ہوں جو کہ انسان کی سمجھ میں آ جائے. تو قرضہ آیا، وہ قرضہ ہم نے واپس کرنا ہے ایئرلی یعنی کہ سالانہ طور پر، اور اس قرضے کے اوپر سود ہوتا ہے، یعنی کہ جتنا پیسہ پاکستان میں گردش کر رہا ہے اس وقت وہ سود پر ہے، یہ بھی ذہن میں رکھیے گا آپ. اچھا، اب وہ جو سود ادا کریں گے ہم، مثال کے طور پر میں نے جو ہے 10 لاکھ لیے، ان 10 لاکھ روپے کے اوپر 1 لاکھ سود ہے، ٹھیک ہے نا؟ تو ہم نے اب کیا ادا کرنا ہے، 1 لاکھ سود ادا کرنا ہے اور اس کے ساتھ ساتھ 10 لاکھ روپے میں سے کچھ رقم ادا کرنی ہے. تو میں نے ایک شخص سے 10 لاکھ روپے لیے اور سالانہ اس کو 1 لاکھ روپے سود دینا ہے اس کو. اب 10 لاکھ تو لے لیے، ٹھیک ہے جناب، اب مجھے وہ اتارنے بھی ہیں پیسے، تو مجھے ایئرلی یعنی کہ سالانہ اس کو کم از کم 2 لاکھ روپے دینے چاہیے. 1 لاکھ تو سود کا ہو گیا اور 1 لاکھ میرا قرضہ کم ہو جائے گا، یعنی کہ 10 سے 9 لاکھ روپے ہو جائیں گے اگلے سال. اسی طریقے سے اگلے سال پہنچے تو پھر میں اس کو 2 لاکھ روپے دے دوں، تو یہ ہوگا سلسلہ کار اس طریقے سے کہ وہ 8 لاکھ پیچھے رہ جائے گا اور 2 لاکھ روپے سود جو ہے وہ جا چکا ہے. اب 8 لاکھ روپے
कि ऊपर जो है वो 80,000 रुपए सूद होना चाहिए ना, ठीक है, तो वो सूद भी कम होता जाएगा अगर मैं कर्जा उतारा हूं। अब हमारे साथ ये हुआ कि 1982-83 के बाद से, 1982-83 के बाद से कि कर्जा ले लिया 10,00,000 रुपए और सूद भी नहीं उतार सके, मतलब वो जो 10,00,000 था वो तो हजम हो गया लेकिन उसके साथ उसके ऊपर जो 1,00,000 रुपए सूद था वो भी अदा नहीं हुआ। तो मैंने कहा भाई बात दरअसल ये है यार कि वो जो पैसे थे वो इधर उधर लगे हुए, नुकसान नुकसान हो गया है, तो मुझे और कर्जा दे दो तो ताकि मैं दोबारा से अपने आप को सेट कर लूं, ठीक है, और अपने कारोबार को सेट कर लूं और उसके बाद मैं फिर आपको पैसे देना। तो मैंने 10 की बजाय अब 5,00,000 रुपए या 10,00,000 रुपए और ले लिए, अब वो 10 से 20 हो गया और सूद हो गया 2,00,000 रुपए। अब मुझे चाहिए कि मैं 2,00,000 रुपए सूद उतारूं और उसके साथ साथ कम से कम 2-3,00,000 रुपए मैं उसको वो दूं। तो अब सीन किया हुआ जनाब कि वो 2,00,000 रुपए भी मैं नहीं सूद अदा कर सका, मैं और परेशान हो गया। इसी तरीके से ये कर्जा बढ़ते बढ़ते बढ़ते बढ़ते बढ़ते इतना हो गया कि हम अभी बस सिर्फ सूद ही उतार रहे हैं लाखों अरबों डॉलर की सूरत में। अब वो पैसा कहां गया, कहां लग रहा है, ऐसी क्या मतलब समझ से बाहर है, कुछ ना कुछ नजर तो आना चाहिए ना। अब कराची का जो हाल है आपके सामने ही है, बाकी की तो बात नहीं करेंगे। तो खैर कल जो ये मैंने आपको बताया कि ये सारा सिलसिला हमें पता भी तो होना चाहिए ना भाई, हमारे तनख्वाहों से, मतलब नौकरी पेशा अफराद की बात कर रहा हूं, तनख्वाहों से हमारे टैक्स कट रहा है, उसके बाद घर का किराया देते हैं उसमें टैक्स कटता है, उसके बाद ग्रोसरी लेते हैं उसमें टैक्स कटता है, जितने बिल हम जमा करते हैं उसमें टैक्स कट रहा है। तो भाई टैक्स हर चीज में, मतलब टैक्स कटते कटते अगर एक बंदे की तनख्वाह 1,00,000 रुपए है तो वो उसकी उसमें से तकरीबन 60,000 से 70,000 रुपए तो सिर्फ टैक्स ही देता है, बाकी पैसे जो है यानी कि समझ रहे हैं ना आप, और हम रो रहे हैं महंगाई हाय हुई। भाई जड़ को पकड़ो, जाग जाओ, कुछ अकल कर लो। मैं पाकिस्तानी आवाम से ये बात कहना चाह रहा हूं कि हमें पता होना चाहिए ये जो मोबाइल इंटरनेट पर रीलें देखने से बेहतर है कि पाकिस्तान के हवाले से, पाकिस्तान के बारे में सोचो यार, हमारा मुल्क है भाई। मैं या मेरी अगली नस्ल, हम मेरे बाद वाली जो नस्लें, मैं नहीं समझता हूं कि उनकी भी अगली नस्लें और उनकी भी अगली नस्लें बद से बदतर होती जाएंगी। मैं ये बता रहा हूं कि आजकल के जो नौजवान हैं उनसे बहुत बेहतर, बहुत बेहतर मैंने अपने नौजवानी का वक्त गुजारा हुआ है, और उससे पहले मेरे वालिद साहब ने भी अपनी नौजवानी का वक्त मुझसे भी बेहतर गुजारा होगा। यानी कि जितने पीछे चले जाएं हम, तो हमारे जो बड़े हैं उन्होंने अपना वक्त बहुत अच्छा गुजारा हुआ है, और इसका मतलब है आगे बढ़ने की बजाय हम पीछे आते जा रहे हैं, बल्कि पीछे नहीं जा रहे, नीचे गिरते जा रहे हैं। तो हमारे आने वाली पीढ़ी जो है वो उससे बदतर हो रही है, वो और उससे बदतर हो रही है। तो इसको बेहतर करने के लिए हमें आज से मेहनत करेंगे तो शायद अगले 20 साल के बाद जो है जो हमारी नस्ल आएगी, इस पाकिस्तान के हवाले से बात कर रहा हूं, वो बेहतरी की जानिब जाए, उनको बेहतर मुस्तकबिल देखना। तो उसके लिए जरूरी ये है कि हम कल को बेहतर करने के लिए अभी से कोशिश करें। 2026 है और अगर हम बेहतरी की तरफ गामजन हुए तो इसमें अगर आप ये करें कल ही सब सही हो जाएगा, ऐसा नहीं हो सकता। इसमें कम से कम जो है 20 साल लगते हैं, एक दो नस्लों के बाद जो है ये चीज बेहतर होगी। तो ये थी सूरत हाल जनाब कल के शो के हवाले से जो कि मैं आपको बताना चाह रहा था। और आज मैंने आपसे मीनार पाकिस्तान का पुराना नाम पूछा है और क्यों, किस वजह से जो है मीनार पाकिस्तान बना, ये भी आपसे सवाल किया है। तो आपको जज्बा जुनून तो सुना दिया मैंने, अब आपको एक प्यारा सा ट्रैक सुनाते हैं और उसके बाद आपके मैसेजेस की जानिब जाएंगे। हेलो फड़ो।

ویلکم بیک سونے ہو آپ سب کو. میرا نام ہے نظیم اختر اور پیار سے آپ لوگ مجھے کہتے ہو این اے سونے ہو. سلیپلیس نائٹ میں آیا ہوں آپ کے ساتھ. آپ کا اور میرا ساتھ ہے تین بجے تک, اور تین بجے تک یہ ہلا جاری ہے. سر یہ میسیجز آپ کے میرے سامنے موجود, مگر اس سے پہلے تھوڑی سی آپ لوگوں کو انفارمیشن دے دیتا ہوں. کیا یاد کریں گے آپ لوگ بھی پاکستان کے حوالے سے آپ لوگوں کو انفارمیشن میں کچھ دینا چاہ رہا ہوں. ویسے تو آپ کو یہ باتیں ساری معلوم ہوگی کہ پاکستان کا سرکاری نام کیا ہے, پتا ہے آپ لوگوں کو؟ پاکستان زندہ باد, پاکستان پائندہ باد. پاکستان کا سرکاری نام اسلامی جمہوریہ پاکستان ہے, یہ ذہن میں رکھیے گا. سرکاری نام ہے پوری دنیا میں پاکستان جو ہے, پاکستان پاکستان تو ہم کرتے ہیں, لیکن سرکاری نام جو ہے آفیشیل نیم آف دا پاکستان کا جو ہے وہ ہے اسلامی جمہوریہ پاکستان. اور قیام جو ہے ظاہر ہے 14 اگست 1947 کو ہوا, جس کی سیلیبریشن ہم کر رہے ہیں. اور پاکستان کا کیپٹل جو ہے دارالحکومت اسلام آباد ہے. پاکستان کا سب سے بڑا شہر جو ہے وہ کراچی ہے. اور پاکستان کی قومی زبان جو ہے وہ اردو ہے. اردو جو کہ پورے ملک میں, پوری دنیا میں ریپرزینٹ کرتی ہے پاکستان کو. ہم اگر کسی دوسرے ملک میں جاتے ہیں تو اگر کوئی پوچھے کہ بھائی آپ کہاں سے, ہم پاکستان سے, وہاں پر جو ہے یہ نہیں کہیں گے جی ہم سندھ سے ہیں, ہم کے پی کے سے ہیں, ہم جو وہ پنجاب سے ہیں, یا ہم بلوچستان سے. وہاں صرف ایک ہی نام ہے, پہچان ہے, وہ ہے پاکستان. تو وہاں پر اسی طرح یہ بھی نہیں جی کہ میں بلوچی بولتا ہوں. ارے بلوچی کیوں بولتے بھائی, میں سندھی بولتا نہیں. ہماری قومی زبان جو ڈکلیئر کی گئی ہے, ہماری ان زبانوں کی اپنی ایک بات ہے, پہچان ہے, ایک تاریخ ہے, وہ اپنی جگہ. لیکن کسی دوسرے ملک میں اگر جاتے ہیں تو ہماری قومی زبان اردو ہے, یہ ذہن میں رکھیے. اور کرنسی تو آپ کو پتا ہی ہے کہ پاکستان کی جو ہے وہ روپیہ ہے. اور اس کے ساتھ ساتھ قومی پرچم جو ہے سبز و سفید, جس پر ہلال اور ستارہ موجود ہے, کیا بات ہے. اس حوالے سے میں آپ سے سوال بھی کر چکا ہوں. اور صوبوں میں تو آپ کو پتا ہی ہے, چار صوبے تو ہیں ہی, اس کے ساتھ ساتھ گلگت بلتستان اور آزاد کشمیر بھی پاکستان کے زیر انتظام میں ہے. اور میری دعا ہے اور میری تمنا ہے کہ یہ صوبوں میں شمار ہو جائے پاکستان کے. اور قدرتی مناظر سے جو ہے وہ پاکستان جو ہے وہ بھرا پڑا ہے. اور اس حوالے سے میں آپ کو کچھ انفارمیشن دوں گا. اور یہ سوال میں اگر چاہوں تو آپ لوگوں سے کر بھی سکتا ہوں, لیکن میں کروں گا نہیں. یہ سوال, اس کی انفارمیشن آپ کو دے دیتا ہوں کہ پاکستان میں دنیا کے بلند ترین پہاڑی سلسلوں میں جو شامل ملک ہے نا, وہ پاکستان ان میں شامل ہے. یہاں پر کوہ ہمالیہ ہے, کراکورم ہے, اور ہندو کش موجود ہے. دنیا کی بلند ترین جو چوٹی ہے K2, وہ بھی پاکستان میں واقع ہے. اور اس کے علاوہ, ان چوٹیوں کے علاوہ, اچھا پاکستان کو دا کنٹری آف ماؤنٹن, پیراڈائز آف ماؤنٹنز بھی کہتے ہیں, یعنی کہ پہاڑوں کا ایک جنت افروز نظارہ, جس کو اگر آپ کو کہنا تو کس ملک میں دیکھنا ہے, تو اس کے حوالے سے بھی آپ, پاکستان جو ہے پوری دنیا میں اس کا ایک نام ہے. پاکستان میں جو پہاڑ موجود ہے نا, دنیا میں جو 8000 میٹر کی بلندی پر جو پہاڑ ہے نا, وہ بہت کم ہے دنیا میں. میرا خیال تقریباً 11 کے قریب ہیں جہاں تک میرا اندازہ ہے. ہو سکتا ہے کہ میری گنتی آگے پیچھے ہو رہی ہو. 11 کے قریب ہیں میں نے جہاں پڑھا تھا کہ دنیا میں 8000 میٹر سے زیادہ بلند جو پہاڑ ہیں. تو ان میں سے آپ کو ایک بڑی مزیدار قسم کی بات بتاؤں, 5 پہاڑ پاکستان میں موجود ہیں. یعنی کہ اگر 11 ہیں تو 11 میں سے 5 پاکستان میں, باقی پوری دنیا میں واقع ہیں. اور پھر 7000 بلکہ مطلب 8000 کے قریب قریب جو ہیں بھی پہاڑ موجود ہیں. اور میں بس کیا بتاؤں آپ کو پاکستان کے حوالے سے کہ کیا کیا نہیں ہے. مطلب بلندی کی اعداد و شمار میں تقریباً اعداد و شمار جو ہے نا, اس میں جو 19-20 کا فرق نظر آئے گا آپ کو. 19-20 کا فرق, یہ سے مراد یہ کہ میں مثال کے طور پر آپ کو ایک پہاڑ کا نام بتاتا ہوں کہ پاکستان میں ایک پہاڑ ہے جس کو جو ہے نانگا پربت کہتے ہیں. نانگا پربت کے بارے میں آپ نے سنا ہوگا. میں آپ بتا رہا ہوں کہ میں نے جو پڑھا تھا وہ 8126 میٹر کی بلندی پر ہے, اور کوہ ہمالیہ میں یہ واقع ہے. اور لیکن آپ اگر کہیں اور پڑھیں گے تو 8126 کی بجائے آپ پڑھ رہے ہوں گے 8210.
तो बस हल्का फुल्का ये फिगर्स में थोड़ा बहुत आपको फर्क नजर आएगा, मगर 8,000 से ऊपर है भाई, यानी कि समझ रहे ना। खैर इसकी तफसील मैं आपको बताऊंगा पहाड़ों के हवाले से। ये पाकिस्तान में जो अल्लाह ताला ने पाकिस्तान को इस नेमत से भी नवाजा हुआ है बेहतरीन, और आपको मैं बताऊं कि जो पहाड़ों के हवाले से हम पाकिस्तान जो है वो बहुत ज्यादा अर्निंग कर सकता है, वो कैसे कर सकता है और क्यों नहीं कर रहा, इस हवाले से भी मैं आपको बताऊंगा। लेकिन इस तरह तो होता है, इस तरह के कामों में क्यों उदास फिरते हो सर्दियों की शामों में, छोड़ो यार इन बातों को, नहीं छोड़ना, बताएंगे। लेकिन गाहे बगाहे आहिस्ता आहिस्ता आपको पाकिस्तान के हवाले से बहुत सारी इन्फॉर्मेशन देता रहूंगा। अच्छा जी, जश्न 23 मार्च 1940 को करारदार लाहौर, अच्छा इन्होंने बताया था, पढ़ लिया था हमने, साहबजादा ने भी ये बात बता दी थी। अमीन कह रहे चार्ली खुश हुआ नदीम भाई, क्योंकि आपने मुझे 42 साल ओल्ड मैन को बॉय कह दिया। थैंक्स राबिया जी को भी हैप्पी बेस्ट विशेस, खुश रहें और सबको सलाम। अच्छा भाई अमीन साहब, ये 42 साल आपकी उम्र है तो ओल्ड मैन नहीं है आप, फर्स्ट ऑफ ऑल तो ये वो कहते हैं ना 40 नॉटी में है आप, ये वो उम्र है ना जवानी में ऐसा मजा आता है, ना बुढ़ापे में आता है, ना जो है लड़कपन में आता है, वो जो 40 साल की उम्र में आता है, यानी कि समझ रहे ना आप। आए हाय, हमारे आसिफ भाई भी सुन रहे हैं, मुल्ला ने हारिस, आसिफ भाई थैंक यू वेरी मच। मैं आपको बड़ी मजेदार किस्म की बात बताता हूँ आसिफ भाई के बारे में। मैंने आसिफ भाई का ना नाम लिया, जिक्र किया एक दो कुछ दिन पहले शो में, और अब क्योंकि आसिफ भाई जो है मुल्ला निहारी पर होते, तो मैं जब भी जाता हूँ तंदूर की रोटियां लेने के लिए, नान लेने के लिए, तो मैं इन्हीं के पास जाता हूँ, और मैं हमेशा रिक्वेस्ट करता हूँ यार आसिफ भाई थोड़ा सा यार कड़क सी रोटी दीजिएगा मजेदार किस्म की। तो अब वो मैंने शो में ये कहा कि आसिफ भाई अगर मुझे रोटी नहीं मिली जो है कड़क, तो मैं ना यहां पर बोल दूंगा। बड़ा मुझे मजा ये आया कि उसके बाद ये आसिफ भाई ने सुन लिया था, और उसके बाद जब मैं गया हूं तो यार स्पेशली मेरे लिए जो है वो गरम गरम सी रोटियां लेकर आए, और लाल लाल कड़क कड़क जबरदस्त मजा आ गया मतलब, और मुझे मतलब खुशी भी हुई और शर्मिंदगी भी। मैंने बोला यार नहीं आसिफ भाई कोई मसला नहीं था यार, कह रहे नहीं नदीम भाई आपकी मोहब्बत होगा प्यार का बहुत बहुत शुक्रिया आसिफ भाई, आप सुन रहे होंगे अभी, तो जब सुन लेना ये मेरे वाले मैसेज जो मैंने बोला है, तो एक दफा और जो है ना एक बेल मार दीजिएगा। बढ़ते हैं आपके और मैसेजेस की जाने, अमीन भाई का मैसेज हो गया, तो अमीन भाई नॉटी 40 जो है ना उसमें है आप अपने आप को ओल्ड नहीं कहा करें, मर्द और औरत भी कभी भी बूढ़े नहीं होते, और वो कहते हैं ना पंजाबी में दिल होना चाहिए जवान उम्र अच की रखे, कि दिल को जवान होना चाहिए उम्रों में क्या रखा है भाई, है जी तो है जी। तो अल्लाह ताला आपको सलामत रखे, सेहत और तंदुरुस्ती अता फरमाए। अमीन साहब आपके लिए आपकी सालगिरह पर बहुत सारी ढेरों दुआएं भी हैं, और अभी बस अब गाना डेडिकेट होने वाला है आपको। मियां पाकिस्तान का पुराना नाम मंटो पार्क बना था, बाद में इसका नाम तब्दील करके एक बाल पार्क रख दिया गया। जरिए नोट कह रही है, बड़ी इन्फॉर्मेशन दे रही है मेरी शहजादी महिला, जबरदस्त। और नदीम भाई मेरा मैसेज आपने जरीन नूर के मैसेज से मिक्स कर दिया। साहबजादा साहबजादा आप दोनों ने एक ही बात लिखी थी ना, आपने लिखा था कि 1940 में इस जगह करारदाद पाकिस्तान मंजूर हुई थी। साहबजादा साहब उम्मीद करता हूं कि अब आपका ये गिला खत्म हो गया होगा, और आपकी नाराज अदीला एक सॉन्ग में हाय मेरी बहना अदीला शहजादी मेरा मेरी, ठीक है ना। तो अदीला नाराज नहीं होना, हम आपका नाम लेकर आपको ट्रैक डेडिकेट करेंगे। खैर जी अभी हम जा रहे हैं एक बहुत जबरदस्त ट्रैक की जाने, बस ट्रैक को डेडिकेट करना है हमने हमारे प्यारे से अमीन भाई को। और यार गाना चला निकाल लूं मैं पहले एक मिनट, हाँ मैं अपनी पसंद का गाना चला रहा हूँ, मतलब मिली नगमा भी है और दिल से दुआ भी है आप सब आप दोनों के लिए, अमीन के लिए तो है ही है, लेकिन उसके साथ साथ मैम राबिया के लिए भी है। लेकिन ये ट्रैक चलाने से पहले हम संजू का मैसेज पढ़ेंगे मैम राबिया के लिए। वो कहती है मेरी दुआ है कि तेरी उम्र का हर लम्हा जावेदा रहे, मेरी दुआ है तेरी उम्र का हर लम्हा जावेदा रहे, कि ख्वाहिशों के समंदर के सब मोती तेरा मुकद्दर हो, फूल चेहरे फूल लहजे तेरे हम सफर हो,
تیری سماعتوں کی دسترس میں کبھی وہ لفظ نہ آئے کہ تیرے دل کو ملال ہو، تیری بصارتوں میں ہر وہ منظر اترے جو روشن ہو صاحب جمال ہو۔ واہ واہ، تیری شام و سحر، تیرے برگ و سمر، تیرے لیل و نہار، تیرے رنگ آرزو، رخسار ان امنتی بہاروں کی مثال ہو، کبھی یوں اترے تیرے لیے رحمتوں کا موسم کہ تیری دعا کا حرف مداح آسمان سے کبھی رد نہ ہو، تیرے نام کی دعاؤں میں شامل کسی کا کوئی حرف بد نہ ہو، کہکشاں راستوں پہ پہم میں رواں دواں رہے، میری دعا ہے کہ تیری عمر کا ہر میری دعا ہے کہ تیری عمر کا ہر لمحہ جاویداں رہے۔ الہی آمین، آمین، آمین۔ میم رابعہ کے نام یہ پیارا سا نغمہ، ان کے نام بھی اور امین کے نام بھی، اور سالگرہ بہت بہت مبارک ہے۔